0: चालो सेफ्टी नेट हो
1: आफ्नै साथी भाइको समूह जस्तो
0: हो नि व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिङ्गो संस्थाको बल प्राप्त गर्छ
1: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो
0: हो एकदमै जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ
1: कति राम्रो संरचना
0: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो
1: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ
0: कस्तो चक्र
1: हेर्नुहोस् है सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ
0: हो
1: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ
0: एकदम
1: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्
0: तपाईँले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो
1: साँच्चै गजबको मोडल छ यो
0: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस् कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ
1: साँच्चै नै यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्
0: एकदम सत्य कुरा
1: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ
0: के विचार आयो त्यस्तो
1: हेर्नुहोस् रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ
0: हो सबैले सँगै सुन्ने चलन हुन्थ्यो
1: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि होइन र
0: हो नि सँगै बसेर सुन्ने छलफल गर्ने
1: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं त्यहाँ एउटा जोखिम पनि त छ
0: कस्तो जोखिम
1: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन
0: ओहो यो त एकदमै गहिरो प्रश्न उठाउनुभयो
1: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला
0: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो
1: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो
0: पक्कै पनि
1: ल त हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 16 गते मंगलबार, जून 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई।
1: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने। राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश। नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
0: विदेशमा दैनिक चार नेपालीको मृत्यु। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती। सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
1: विदेशमा दैनिक चार। भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका र इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो।
0: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा, जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने। अन्य 2 खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग सहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसैगरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्तिमतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएका आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरो, जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी लागि तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
0: अब राजनीतिक प्रसंग 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा पाँच वर्ष सीमा दरबारको यात्राबाट टाढिएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाई छ।
3: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै 10 वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
4: वाम एकता त आवश्यक छ, नसचिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विच्छेद गरेको वामको एकता होइन।
3: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भने बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा,
5: कम्युनिष्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिष्टहरू अब साँच्चैकै कम्युनिष्ट हो कि होइन, यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट, यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
3: 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि 7 बुधे लिखित सहमति भयो। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
6: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर
3: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
7: भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि, सकि छैन, अनि आफ्नो लडाईँ एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
3: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ।
1: त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल, भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भए आएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
8: 9 वर्ष भयो बीचमा ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
1: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल सीतामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01
9: बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि

0: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्छन्, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन, केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
3: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर, जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक 4 नेपालीको गुम छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। भित्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो।

0: 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ, हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटेका। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारिखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाड़ीमा कालो सिसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ़ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 वटा मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 वटा आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसी जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका 9 मा पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा विपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू विपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भनी विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पारागोए फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागोएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पारागोएका लागि योसे क्यानाले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पारागोएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम सोह्रमा खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम सोह्रमा प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
1: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व। सिन्धुलीको घ्याङ्लिक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन, बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लिकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ। यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ।
4: सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ। गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्। सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्। उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेख गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ।
5: हाम्रो घ्याङ्लेख गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न, प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्राय जसो। ब्याचलर पढोस्, यो भन्दा पनि धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ। त्यसो एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला। यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा के गर्छौ, के गर्न सकिन्छौ, सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ।
4: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ।
6: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्। छोरी बुहारीहरूले नै के गर्न सक्छ, गाउँ समाजमा छोरी बुहारीहरू पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छ।
4: घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका सुमिता भोलनले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो। विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भोलनलाई गाउँपालिकाले सम्मान गर्यो।
7: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि खुसी पनि छु, मैले लगभग 8-9 भयो बिचमा ग्याप गरेका थिएँ, अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
4: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाही 5,000 रूपियाँ र प्रमाण पत्र दिएर सम्मान गरेको हो। घ्याङ्लेख गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान,
8: महिलालाई शैक्षिक पहुँचमा ल्याउनुपर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि घ्याङ्लेको छ शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो।
4: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन, उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ।
9: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिई स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिकाभित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तर दिइनेछ।
4: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ। बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली।
3: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाड़ीमा कालो सिस्ता निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई,
3: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता,
0: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घ्याङ्लेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी,
3: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका अनि इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो,
0: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान पौने 3 फ्रान्स र स्वीडन भिड्ने, अन्य 2 खेल पनि हुने।
3: साझा खबरको अन्त्यमा कार्टुन, कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग,
10: एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ, अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि तीनजना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलि नै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भा भने।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ।
1: कति सत्य रहेछ कि छैन भन्ने कुरा त महाधिवेशनमै देखियो भन्ने कुरा त उहाँकै प्रतिनिधिहरूले भन्नुहुने भएको छ, मैले होइन।
2: हस् जगसाथ, यहाँको महत्वपूर्ण समय सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता पूर्व प्राण एवं रक्षा गृहमन्त्री डाक्टर भीम रावल। आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक, डिशोम फाइबर नेट।
4: बेस मानवीय सुभ्यूका अध्यक्ष दीपक धामी हुनुहुन्छ। दीपक जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, नमस्कार, गुड मर्निङ हजुर।
4: होइन, अब त्रिभुवन विश्वविद्यालयले भन्यो, अब तपाईँहरूका कुनै पनि संरचनाहरू छन् होइन, त्रिवी राङ्गी क्याम्पसहरूमा संरचनाहरू तपाईँहरूले राख्नु भएको छ भने तत्काल हटाउनु, 60 दिनभित्र ती सबै संरचनाहरूलाई चाहिँ हटाएर त्यहाँ खाली गर्नु भनेर चाहिँ सूचना जारी गर्यो। र उसले भन्यो आफ्नो आङ्गिक क्याम्पसहरूबाट पनि दलीय विद्यार्थी संगठनका संरचना हटाउनु निर्देशन पनि दियो। अब यो सूचना अनुसार करिब करिब 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी पनि गराउनु भन्ने सूचना आइसकेको स्थितिमा अब तपाईँहरू के गर्दै हुनुहुन्छ? यतिखेर हटाउने तयारीमा हो?
5: यो देश एउटा प्रणालीमा संविधान सम्मत रूपमा अगाडि बढ्छ। देशका लोकतान्त्रिक मूल्य मान्यताहरू जसरी अगाडि बढ्न पर्ने हो त्यो अनुसार नै अगाडि बढ्न पर्छ भन्ने हाम्रो मान्यता हो। तर जसरी एउटा सनकी शासकले एउटा आफ्ना विरुद्धमा उठ्ने आवाजहरू अथवा एउटा सचेत वर्गका रूपमा उठ्न पर्ने आवाजहरूलाई चाहिँ दबाउनको लागि जुन किसिमको ऊर्जी जारी गरेको छ, यस्ता सनकी शासकहरूले बेला मौकामा चाहिँ आफू म मात्रै सर्वमान्य हुँ, म मात्रै सर्वस्व हुँ भन्ने किसिमले जसरी लोकतन्त्रको घाँटी निमोठेर यी सबै आवाजहरूलाई दबाउन खोज्दैछ र एउटा सचेत वर्गलाई जसले राजनीतिलाई आफ्नो एउटा यो यो माटोलाई यो समाजलाई म केही गर्छु भन्ने हुटुटीका साथ यो एउटा आफू विश्वविद्यालय पढिरहँदाखेरि मैले यो समाजका सबै पाटाहरू केलाउनुपर्छ, सबै भूमिकाहरूमा चाहिँ मेरो उपस्थिति हुनपर्छ र मैले देशको समृद्धिको यात्रामा मेरो पनि एउटा त्यहाँ उपस्थिति हुनपर्छ भन्ने एउटा पवित्र उद्देश्यका साथ लागेका विद्यार्थी साथीहरूलाई निस्तेज पार्ने र कुनै विदेशी डिजाइनका युथ काउन्सिलहरूलाई स्थापित गर्ने जुन एउटा मनसायका साथ अगाडि बढ्दैछ सरकार र बालेन्द्र सरकारले जुन किसिमको यो एउटा नियोजित रूपमा देशलाई भन्कालोमा लैजाने किसिमको जुन प्रयत्न गर्दछ यो आफैमा दुःखदायी छ। यस्ता शासकहरू, सन्की शासकहरू, एउटा दुर्व्यसनी शासकहरूको उर्दीले, यो सरकारले गरेका उर्दीहरूले यो विद्यार्थी आन्दोलन, विद्यार्थी संगठन, विद्यार्थीले आफ्नो विचार बोक्न पाउने कुराहरू चाहिँ यो रोकिँदैन र हामी संविधान सम्मत अहिले कानुनी हिसाबले पनि हामी सर्वोच्च अदालतमा चाहिँ न्यायालयको एउटा निर्णयको
4: प्रक्रियामा
5: जसरी त्यो अनुसार जसरी सरकारले सर्वोच्च अदालतले गरेको निर्णय अथवा गरेको आदेशको विरुद्धमा पनि जसरी एउटा किसिमको प्रक्रियामा चाहिँ उसले अपमान गर्ने गरी अथवा मानहानी हुने गर्ने गरी जसरी अदालतको मानहानी हुने गरी पनि कार्य गरेको छ आफैमा खेदजनक छ र विद्यार्थी आन्दोलनलाई निस्तेज पार्छु भन्ने सन्की शासकहरूका उद्देश्यहरू पूरा गर्न दिँदैनौ। यसको लागि सशक्त रूपमा हामीले आन्दोलनको रूपमा चाहिँ हामी अगाडि बढ्छौँ। अब
4: होइन, अब दीपक धामीजी, अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ? अब तपाईँ संरचना हटाउनुतिर लाग्नुहोस् क्या? त्रिवेले आदेश दिइसक्यो नि त होइन, तपाईँहरूलाई निर्देशन गरिसकेका छन् त होइन?
5: यस्ता आदेशहरू धेरै बेला धेरै बखतमा धेरै व्यवस्थामा धेरै प्रक्रियाहरूमा चाहिँ आदेशहरू भएका छन्। यस्ता किसिमका आदेशहरू, यस्ता किसिमका हुकुमी शैलीहरू धेरै प्रक्रियाहरूमा चाहिँ मान्छेले, नेपाली जनताले, नेपाली विद्यार्थीले, यो विद्यार्थी आन्दोलनले भोग्दै आएको हो र यस्ता चिजहरू चाहिँ हामीले धेरै उतार चढावमा धेरै समयका आधिकारिकहरू चाहिँ सहेर चाहिँ यो विद्यार्थी आन्दोलन आजसम्म यहाँ उपस्थित भएको हो। जसरी यो विद्यार्थी आन्दोलनको गरिमा, यो विद्यार्थी आन्दोलनको एउटा विरासत र यसको योगदानलाई नबुझेर यसलाई नितान्त रूपमा गलत चित्रण गरेर जसरी यो किसिमको एउटा गलत नियतका साथ प्रहार गर्न खोजिँदैछ कि साँच्चीकै विद्यार्थी आन्दोलनले यो व्यवस्था परिवर्तनका लडाईहरूमा अथवा यो आज जसरी बालेन्द्र शाह प्रधानमन्त्री भन्ने कुराहरूमा अथवा यो जनताका अधिकारहरूलाई भुल्ने कुराहरूमा, जनताका अधिकारहरूलाई संरक्षण गर्ने कुराहरूमा विद्यार्थी आन्दोलनको भूमिका थिएन कि यी उहाँहरू जस्तै कुनै सम्रान्त वर्गको नेतृत्व गर्नेहरूले मात्रै चाहिँ आज सुकिला मुकिला भएर चाहिँ यो आन्दोलन, यो रगत पसिना, यो बलिदानी नबुझेका एउटा हरिनटकहरूलाई चाहिँ ल्याएर आज उर्दीका भरमा चाहिँ विद्यार्थी संगठनहरूलाई चाहिँ निस्तेज पार्छु भन्ने किसिमको चाहिँ त्यो नियतका साथ अगाडि बढेर चाहिँ विद्यार्थी आन्दोलन रोकिन सक्छ, यो रोकिन सक्दैन। त्यही भएको हिसाबले यिनले यो देशका समाजका परिवेशहरू, यहाँका एउटा निम्न वर्गका समस्याहरू, तलका समुदायका पीडाहरू यी कुनै पनि बुझेका छैनन्। यी नितान्त रूपमा परिचालित रूपमा चाहिँ आफ्नो सुख शैल, आफ्नो जीवन समृद्धका रूपमा, समृद्ध एउटा परिवारका रूपमा चाहिँ व्यवस्थित गरिसकेका मान्छेहरू नितान्त रूपमा एउटा तल्लो वर्गको एउटा त्यो विचारलाई दबाउन खोज्दैछन्। एउटा शासक फेरि सर्वशक्तिमान शासक बन्न खोज्ने प्रयत्नमा जसरी लागिरहेका छन् यो आफैमा व्यथित छ। र यो विषयमा तपाईँ हामी सबै मिडिया जगत, सबै आम सचेत वर्गले खबरदारी गर्नुपर्छ। आज सबैले जहाँ जहाँ प्रश्न उठ्न सक्ने हो, जहाँ जहाँ सचेतनापूर्वक विश्लेषण गर्न सक्ने हो, जहाँ जहाँ यिनले गरेका गलत क्रियाकलापको विषयमा चाहिँ औँला खेलाउन सक्ने हो, ती सबैका आवाजहरूलाई चाहिँ खोजियो, ती सबैका आवाजहरूलाई चाहिँ दबाउन खोजियो। यो प्रक्रिया लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ कि विपक्षमा छ, यो चाहिँ हामीले ल्याएको एउटा संविधानवादको पक्षमा छ कि विपक्षमा छ भन्ने चिजको चाहिँ विश्लेषण गरेनौँ। र अझ पनि लहरका भरमा, अझ पनि यिनीहरूका चाहिँ एउटा फेसबुक स्ट्याटसका भरमा चाहिँ तपाईँ हामी चाहिँ जान्यौँ भने देश दुर्घटनामा जाने निश्चित छ। आज तपाईँ हामीले चाहिँ फेसबुक स्ट्याटसको भरमा देश चलाउने कि एउटा प्रणालीमा देश चलाउने, यो चिजले चाहिँ आज हामी फेरि पनि तरङ्गित भयौँ भने देशले एउटा भड्कालोमा परिसकेको छ, फेरि देश भड्कालोमा पर्ने परिस्थिति नआओस् भन्ने हाम्रो कामना हो।
4: अब चाहिँ सरकारले के भन्यो भने अब विद्यार्थी संगठनको आवश्यकता छैन, तपाईँहरू राजनीति नगर्नुहोस् होइन, क्याम्पसमा राजनीति नगर्नुहोस्, क्याम्पसमा तालाबन्दी नगर्नुहोस्, प्राध्यापकहरूलाई कालो मुसो नदल्नुहोस्, अब क्याम्पसमा ठेक्का पट्टाको काम चाहिँ नगर्नुहोस् होइन, कार्यक्रमका नाममा चाहिँ करोडौं करोड उठाउने काम नगर्नुहोस्, अब सुशासनतर्फ लाग्नुहोस् भन्ने कुरा त ठिकै हो नि त, स्वाभाविक हो नि त।
5: तपाईँहरूले यो चिजको विश्लेषणले चाहिँ आज सबै चिजको चाहिँ यो विद्यार्थी आन्दोलनलाई जसरी गलत तरिकाले चाहिँ ड्राइभ गर्न खोजिएको छ, गलत तरिकाले चाहिँ चित्रण गर्न खोजिएको छ, यो ठिक लयमा चाहिँ तपाईँले चाहिँ विश्लेषण गरिरहनु भएको छ। आज विद्यार्थीको चाहिँ एउटा अभिभावकले फिस तिर्न नसक्दाखेरि बोल्ने विद्यार्थी संगठन चाहिँ त्यही विद्यार्थी संगठनले गरेको देख्नुहुन्न। आज त तपाईँले
4: करिकुलमका कुराहरू
5: तपाईँले कुनै कालखण्डमा भएका कुराहरूलाई चाहिँ सबै कुनै बदमास मान्छेहरूले गरेका कुराहरूलाई चाहिँ
4: होइन,
5: कुनै एउटा व्यक्तिले गरेका कुराहरूलाई, कुनै एउटा कालखण्डमा भएका कुराहरूलाई सधैँ चाहिँ त्यो किसिमको चाहिँ एउटा चाहिँ चित्रण गरेर आज मिडिया जगतले पनि यो विद्यार्थी आन्दोलनलाई जसरी चाहिँ बदनाम गर्ने किसिमले पनि चित्रित गर्नु
4: तपाईँहरूले,
5: तपाईँले त्यसो भए त्यहाँ बार्गेनिङ गर्नुभएको हो, तपाईँहरूले चाहिँ गलत गर्नुभएको थियो। आज मिडिया जगतको पनि घाँटी निमोटिँदैछ, आज राज्यको चौथो अङ्ग भनेको त्यो अङ्गको पनि घाँटी निमोटिँदैछ, क्या तपाईँले बैठक गर्नुभएको हो, तपाईँले गलत गर्नुभएको हो, तपाईँले त्यो चन्द्र आतङ्क गर्नुभएको भन्दाखेरि होइन होला। तर के हो भने आज नियोजित रूपमा चाहिँ यस्ता किसिमको चाहिँ गतिविधि भइरहँदाखेरि तपाईँ हामी बोल्ने कि नबोल्ने, आज विद्यार्थी कमी कमजोर कहाँ कहाँ छैन नि त, कुन ठाउँमा कमी कमजोर छैन, कमी कमजोर भएका कुरालाई सच्याएर अगाडि बढ्ने होला, त्यसलाई सुधारेर अगाडि बढ्ने होला, त्यसलाई चाहिँ थप परिमार्जित गरेर अगाडि बढ्ने होला। तर जसरी एउटा आज सरकारमा बसेको मान्छेहरूले गल्ती गरेका छन् कि छैन, के सरकारै अर्को गर्ने भन्ने, कुनै एउटा सरकारी कार्यालयमा चाहिँ बदमासी भएको छ कि छैन, गलत भएको छ कि छैन, सरकारी त्यो चाहिँ सबै डिजल पो गरौँ भन्ने किसिमले चाहिँ अगाडि बढ्ने कुराले चाहिँ यो ठिक लयमा जान सक्छ। आज कि त उहाँले यो देशमा कुनै बैठक देशै विघटन गरौँ भन्न खोजेका हो कि प्रधानमन्त्रीको नियत पनि त्यस्तो त्यसै छ कि त्यही चिजको चाहिँ चित्रण गर्न खोजेको हो त भन्दाखेरि त्यो होइन। हामीले भएका कमी कमजोरहरूलाई पनि त्यसलाई परिमार्जित गर्नु पर्ला। आज विद्यार्थी आन्दोलनले गरेका त्याग तपस्या बलिदानी रगतका खोला बगाएका ज्यानको आहुति दिएका कुराहरू त तपाईँले बिर्सिन मिल्छ, तपाईँले चाहिँ आज भएका हरेक जनताको चुलो चौकामा समस्या हुँदाखेरि चाहिँ विद्यार्थी संगठन आफ्नो जीवनको प्रवाह नगरिकन सडकमा उत्रिने बेला चाहिँ तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्न त्यो विद्यार्थी आन्दोलन आएको? अनि तपाईँले यो किसिमको चाहिँ चित्रण गर्न हुँदैन। आज हरेक दुःख कष्ट, हरेक निम्न समुदायको, हरेक निम्न वर्गका जनताको अहिले पनि आशाको भरोसाको केन्द्र भनेको विद्यार्थी आन्दोलन छ। आज ग्यासको मूल्य बढ्दा, तेलको मूल्य बढ्दा, अरू विषयका चाहिँ मूल्य वृद्धि हुँदाखेरि चाहिँ अहिले पनि विद्यार्थी आन्दोलन खोजिरहेको छ। कुनै इन्जिनियरका चाहिँ मन्त्रीहरूलाई खोजेका छन् तपाईँले देख्नुभएको छ। आज मन्त्रीभन्दा पनि बढी अपेक्षा चाहिँ आम विद्यार्थी आन्दोलनबाट, विद्यार्थी संगठनबाट भइरहेको छ। भनेपछि यो ढङ्गको चाहिँ चित्रण गरेर आज गलत तरिकाले मात्रै परिभाषित गर्न हुँदैन। विद्यार्थी आन्दोलन सशक्त भूमिका झन् आवश्यक छ। विश्वविद्यालयमा राजनीति नगरेर एउटा पढिरहेको मान्छेले उसले यो देशको भूगोल, राजनीति, यी परिवेशहरू नबुझेर कसले बुझाउन खोजेको?
4: कुनै टिचरहरूसँग राजनीति सिक्नु, शिक्षकहरूसँग सिक्नु राजनीतिक संस्कार भनेर अस्ति
5: तिनै त्यही प्रधानमन्त्रीसँग राजनीति सिक्ने, अहिले बनेको प्रधानमन्त्रीसँग राजनीति सिक्ने हो भने के तथा नाम गाली गर्दै सिक्ने हो? राजनीति तथा नाम चाहिँ मुख छोड्दै गर्ने प्रक्रिया सिक्ने हो राजनीति अहिलेको प्रधानमन्त्रीसँग के सिक्न सकिन्छ त्यो तीबाट हामी आफै यो माटो यो भूगोल यो यहाँको विश्वविद्यालय यहाँका शैक्षिक विकृतिहरू यी सबै परिवेशहरूमा चाहिँ प्रत्यक्ष रूपमा हाम्रो संलग्नता भएर त्यहाँका परिवेशहरूलाई बुझेर भोलि निर्णय ठाउँमा पुग्दाखेरि यी समस्यालाई यी अब एउटा विश्वविद्यालय समाजका समस्याहरूलाई चाहिँ थप रूपमा चाहिँ हामीले यसलाई परिमार्जित गरेर चाहिँ एउटा यो देशको शिक्षा क्षेत्रले यो देशको आर्थिक समृद्धिको यात्रालाई पनि अगाडि बढाउन पर्छ भन्ने चिजले चाहिँ त्यहाँ विद्यार्थी आन्दोलन भइरहेको छ त्यहाँ विद्यार्थी संगठनहरू चाहिँ सङ्गठित भइरहनु भएको छ के तपाईँले कसैको व्यक्तिको विचारमाथि गर्नु कुनै मान्छेको विचारमाथि चाहिँ भन्ध्याकरण गर्न खोज्ने कुनै कुरा सम्भव छ यो तिनका सन्कीका भरमा चाहिँ सम्भव हुन सक्छ तिनका ऊर्जीका भरमा सम्भव हुन सक्छ मेरो विचारलाई कसैले मार्न सक्छ मेरो विचारलाई मेरो सोच्ने तरिकालाई कसैले निस्तेज गर्न सक्छ अनि तिनका ऊर्जी चाहिँ मानिदिन पर्नेछ ऊर्जी मानिँदैन सशक्त रूपमा प्रतिकार हुन्छ र भोलि ती ऊर्जी दिनेहरूले चाहिँ एउटा हिजोका शासकहरूले जसरी ऊर्जी दिएर चाहिँ यो विद्यार्थीहरू निस्तेज बनाउन खोजेका थिए तिनको हालत के भयो आज तिन यो बालेन्द्र शाह पनि तिनै एउटा निरङ्कुश शासकका जसरी अगाडि बढ्दैछन् तिनका पनि हालतहरू त्यस्तै हुनेवाला छन् आज तपाईँले देखिरहनु भएको छ जनताको लागि भनेर
4: विद्यार्थीहरूको अहिलेको भूमिका के छ त्यसो भए आधा ग्यास सिलिन्डर बिक्री भइरहेको छ इजरायल इरान र अमेरिकाको युद्ध अलिकति शान्त हुँदाखेरि त्यो भरि ग्यास आएन होइन पेट्रोलियम पदार्थको मूल्य सोचाले त्यो हिजो पेट्रोलियम पदार्थको मूल्य आज चाहिँ त्यही महँगीमा चाहिँ नागरिकहरू किनिरहेका छन् होइन सुकुम्बासी बस्तीमा चाहिँ जो खास सुकुम्बासी हुन् उनीहरू मात्रै होल्डिङ सेन्टरमा छन् अहिलेको अवस्थामा होइन उनीहरूलाई पनि त्यहाँ बागमती सभ्यताले चाहिँ लखेट्ने प्रयत्न गरिरहेछ सरकारले लखेट्न खोजिरहेछ उनीहरू याचना गरिरहेका छन् आज कालो बजारी त्यत्तिकै छ मल पाइया छैन किसानहरू मल नपाएर रोइरहेछन् अनि तपाईँहरूको काम के भने कि तपाईँहरूलाई त अब हटाउनु भएको
5: यिनै चिज तपाईँले हामीले गरेका क्रियाकलाप हेरिरहनु भएको छैन यी सबै विषयमा चाहिँ हामीले चाहिँ सरकारलाई सचेत गराएको छ कि हामी निर्णय गर्ने ठाउँमा हो हामीले सरकारका निकायलाई घचघचाउने कुरा होला नि त हामीले आफ्नो जिम्मेवारी चाहिँ बहन गरेका छौँ कि छैनौँ भन्दाखेरि तपाईँले हेर्नु पर्यो नि त त्यो आज पेट्रोलियम पदार्थको चाहिँ विश्व बजारमा चाहिँ समायोजन भइसक्यो नेपालमा चाहिँ त्यो पुरानै पेट्रोलियम पदार्थ गरेर सरकारले लुटतन्त्र मचाइरहेको छ सरकारले चाहिँ अब त्यो गरिब जनताहरूमा चाहिँ मूल्य बढ्यो भनेर बढाएको मूल्य आज घट्दाखेरि घटाइरहेको छ र लुट मचाएको छ यो विषयमा हामीले खबरदारी गरेका छौँ आज सुकुम्बासी बस्तीमा भइरहेका थिचोमिचो हिजो गरिबको चमेली बोलिदिने कोही छैन भन्ने शासक आज सत्तामा पुगिसकेपछि आज चाहिँ अन्ध भएर चाहिँ तिनको पेटमा चाहिँ लात बजारिरहेको छ तिनका बासहरूमा लात बजारिरहेको छ ऊ जनता होइन यो देशको नागरिक होइन भने जसरी लडिरहेको छ अनि तिनीहरूका विषयमा चाहिँ हामी बोलेका छौँ कि छैनौँ आज तपाईँहरूले किसान सबै वर्गका विषयमा हामी बोलेका छौँ छन् यी विषयहरूमा सबैभन्दा आवाज कसैले उठाएको छ भने हामीले उठाएका छौँ आज तपाईँहरूले विश्वविद्यालयको अवस्था हेर्नुभएको छ तपाईँहरूले विश्वविद्यालयमा चाहिँ हरेक प्रोफेसरलाई हरेक त्यहाँको मान्छेहरूलाई एउटा विज्ञता हासिल गरेको मान्छेलाई त अयोग्य छस् भनेर चाहिँ सबैलाई बर्खास्त गर्यो अध्यादेशका माध्यमबाट कुनै एउटा विद्वान वर्गको अथवा त्यो किसिमको सचेतना भएको मान्छेलाई चाहिँ बर्खास्त भयो भनेर त अयोग्य छस् भनेर बर्खास्त गरेर आज विश्वविद्यालय चाहिँ नेतृत्वविहीन भएका अवस्थाहरू छन् त्यहाँको प्रशासकीय संरचनालाई ध्वस्त बनाएर बसेका छन् अनि यिनीहरूले चाहिँ यो राज्यको निकायहरूलाई अथवा शिक्षा क्षेत्रलाई चाहिँ ठिक गर्छन् भन्ने कुरा हामीले पत्याइ दिनुपर्ने हो हामीले चाहिँ त्यहाँ खबरदारी गर्नुपर्छ आज विश्वविद्यालयका भिसी बनाउने कुरा रजिस्टर बनाउने कुरा चाहिँ सदस्यता काटेको छ निला सदस्यताहरू काटेर मात्रै त्यो इन्टरभ्यू लिएर त्यो किसिमको प्रतिबद्धता गरेर मात्रै त्यहाँ पठाउन खोजिन्छ आज राजनीति यिनीहरूले गरेका छन् कि छैनन् राजनीति चाहिँ यिनीहरूले चाहिँ राजनीतिको प्रक्रिया अगाडि बढाएका छन् कि छैनन् डिएनए टेस्ट गरेर चाहिँ विश्वविद्यालयको चाहिँ जिम्मेवारी दिने कुरा चाहिँ तपाईँले ठिक भनिरहनु भएको छ अनि राम्रो सुशासनको कुरा गरिरहनु भएको छ आज कुन चाहिँ वर्गको हितमा चाहिँ काम गरिरहेका छन् यिनीहरूले आज कुनै इलाइट वर्गको मात्रै चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ एउटा काम गरिरहेको सरकारलाई अनि तपाईँ हामीले चाहिँ गरिब निमिका जनताका आवाजहरूलाई बोल्ने विद्यार्थी संगठनलाई विद्यार्थी आन्दोलनलाई चाहिँ तपाईँहरूले चाहिँ निस्तेज पारेर बदनाम गराएर उसलाई कमजोर बनाएर चाहिँ थप यिनीहरूलाई चाहिँ मनोमानी गर्नको लागि उज्जवलित बनाउन खोज्नु भएको छ तपाईँ हामीले चाहिँ भन्दाखेरि होइन हामीले खबरदारी गर्नुपर्छ यी यस्ता चिजहरू बेला बखतमा चाहिँ यस्ता शासकहरूले उद्योग गर्छन् यिनलाई सशक्त रूपमा प्रतिवाद गर्नुपर्छ आम जनताहरू आम युवा विद्यार्थी सबै साथीहरूले चाहिँ यस्ता कुराहरू खबरदारी गर्नुहोस् अब पनि लडमा लाग्नु हुँदैन अब तपाईँ हामीले सबै चिजहरू चेताइसक्यो आज सुकुम्बासीको हालत हेर्नुहोस् आज तपाईँ हामीले चाहिँ एउटा सामान्य गरिखाने वर्गको चाहिँ अब चुलो बनेको छैन त्यो अवस्था हेर्नुहोस् आज विश्वविद्यालयको अवस्था हेर्नुहोस् आज अरू संरचनागत कुरा बजेटका विषयमा हेर्नुहोस् आज तपाईँ हामीले भनेका हिजो गाडीमा चढ्ने मान्छेहरू गाडीमा चढ्ने फलानो मन्त्री फलानो नेता गाडीमा चढ्यो भने आज 10 अर्बका गाडीहरू किन्ने अरबौंका गाडीहरू किन्न चाहिँ किन पर्यो यिनीहरूलाई चाहिँ हिँडेर जान सक्दैनन् हिजो त्यही भनेर बदनाम गरेका होइनन् यो अरू राजनीतिक दलहरूलाई आज किन चाहिँ यो अरबौंका गाडीहरू यिनीहरूलाई किन्न पर्यो राज्यको कोषबाट अरबौंका गाडी किन गर्न पर्यो यिनीहरूले बजेटका चाहिँ कुनै मान्छेलाई खुसी बनाउने कुराहरूमा चाहिँ किन त्यस्तो किसिमको चाहिँ आज बजेटमा चाहिँ बदमासी गरेर भनेपछि गलत नियतका साथ यो देशलाई बर्बाद बनाउने दिशामा सरकार अगाडि बढेको छ यो विषयमा तपाईँहरूले सबैले चाहिँ खबरदारी गर्नुपर्छ।
4: दीपक धामी जी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
5: हस्, धन्यवाद,
4: नमस्कार। हजुर, दीपक अध्यक्ष श्री दीपक धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विषय हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: त्यति धेरै चाहिँ नागरिक स्तरसम्म त पुगेको छैन, तर सेनालाई 1 अर्बको गाड़ी दिने, त्यस पछाडि चाहिँ बाँकी प्रहरी लगायतको सशस्त्रहरूलाईदेखि लिएर अब मन्त्रालयहरूमा गाड़ी किन्ने कुरा भएको रहेछ। यो अहिलेको आवश्यकता हो, तत्काल आवश्यकता हो?
1: सरकारले जुन किसिमको आर्थिक मितव्ययता कुरा गरेको थियो, यो सवारी साधन किन्ने कुरा, जुन यो राजस्वमा हाम्रो ढुकुटीमा पैसा थपिने भन्दा पनि ढुकुटीमा पैसा बढाउने कुरा देखिन्छ, यो त्यो बारेमा त्यो धेरै यो सकारात्मक कुरा जस्तो मलाई लाग्दैन।
0: होइन, अब ढुकुटीमा बढाउने कुरा त एउटा पाटो होला, तर यो गाड़ी सवारी साधन विलासिताका कुराहरू समितिले के भनेका छन्, 3 वर्षसम्म चाहिँ खरिद नगर्नु भन्ने विषय छ। 700 वटा गाड़ी उहाँहरूले पूर्व विशिष्ट कर्मचारीहरूको तान्यौं भनेर चाहिँ जनताको ध्यान त्यतातर्फ डाइभर्ट गर्नुभयो होइन। कतिपय भारतले पनि अनुदान दिएछ, छिमेकी चीनले अनुदान दिएछ, धेरै गाड़ीहरू नेपालमा भित्रिसकेका छन्। अझ भन्दा सेनाको गाड़ीमा त त्यति धेरै क्षति पनि पुगे जस्तो लाग्दैन मलाई, जेएनजी विद्रोहताका यो किन्नुका पछाडि चाहिँ यो बजेटतिर यो जनताका पक्षमा किसानका पक्षमा हुनुपर्ने बजेट चाहिँ विलासितातिर जान थाल्यो, देश त विकसित भइसकेछ कि क्या हो शंकरजी?
1: जहाँ जहाँ देशमा अर्थतन्त्र संकटमा परेको छ, देश टाट पल्टेको छ, त्यहाँ त्यहाँ सरकार ज्यादातर विलासी वस्तु साधन खरिद गर्नेमा जोड़ दिन्छ। यो सवारी साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन। पुरानो सामानहरू, पुरानो गाड़ीहरू मरौ सम्मार गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो एक किसिमको एउटा त्यो वर्गले आर्थिक घोटाला गर्ने र मुलुकलाई नै त्यो टार पल्टाउने नियतले सरकार अगाडि बढेको देखिन्छ। किनकि त्यो सरकारका विभिन्न निकायले जुन प्रतिवेदन सरकारलाई खर्च यो गाड़ी व्यवस्थापन यो सवारी व्यवस्थापन कसरी गर्ने भनेर रिपोर्ट दिएका थिए, त्यसको खिलाफमा यो प्रतिवेदन आएकाले यो आम मानिसहरूलाई शंका लाग्ने कुरा स्वाभाविक हो। र जुन वर्गलाई राहत दिन्छु भनेर भनिएको छ, त्यो वर्गको राहतको बारेमा चाहिँ सरकार मौन रहेकाले यसबारेमा प्रश्न उठेका हुन्।
0: अब आजको दिनमा चाहिँ सत्ताले सरकारले चाहिँ विद्यार्थी संगठनहरू त्रिभुवन विश्वविद्यालयले पनि अब यो संगठनका कतिपय आफ्ना अफिसहरूदेखि लिएर त्यहाँ क्रियाकलापहरू बन्द गर्नु, त्यहाँ हटाउनु भनेर त्रिवेदीले पत्र लेखेछ, 60 दिनको म्याद दिएछ। यो स्वाभाविक हो अहिलेको अवस्थामा यी संगठनहरू हटाउनुपर्छ भन्ने लाइन हो यहाँको?
1: यो त्रिवी प्रशासनले जुन निर्णय सर्वोच्च अदालतले गरेको थियो, अन्तरिम आदेश दिएको थियो, नेभी संघका नेताहरूले हालेको मुद्दामा, नेभी संघले हालेको सरकार खिलाफमा हालेको मुद्दामा, त्यसमा जुन किसिमले आज छलफल हुनुभन्दा एक दिन अगाडि त्रिभुवन विश्वविद्यालयले दावेदारी गर्दै सरकारको निर्णयको दावेदारी गर्दै यो खारेज गर्नुपर्छ, तयारी गर्नु भनेर जसरी एउटा पत्राचार गरेको छ, त्यसले यो चाहिँ नेपाल अधिराज्यको संविधान, यो गणतन्त्र संविधान 2072 दिएको संगठन गर्ने अधिकारको परखिलाफमा छ। र नेपालमा सोभिको इतिहास जुन हो, स्वतन्त्र विद्यार्थी आन्दोलनको इतिहास जुन हो, नेपालमा विद्यार्थी आन्दोलनको जुन इतिहास हो, त्यसो र त्यो भन्दा ठुलो कुरा चाहिँ त्यो राइट टू अर्गनाइज होइन, राइट टू प्रोटेस्ट पिसफुल्ली, यो जुन अधिकार छ, संगठन गर्ने अधिकार छ, ट्रेड युनियनको अधिकार छ, त्यो सबै कुराको बर्खिलाफमा यो सरकार अगाडि बढ्न खोजेको छ। मलाई लाग्दैन कि सर्वोच्चले संविधानको बर्खिलाफ हुने गरी ऊ अगाडिको पर्छ भने लाग्दैन, त्यसले एउटा जुन किसिमको आन्दोलनको एउटा आँधीबेरी खडा गर्छ, त्यो चाहिँ सरकारलाई ठेगना गाह्रो हुन्छ। किनकि जुन सरकारले विद्यार्थीहरूको विल, विद्यार्थीको इच्छाको चाहिँ अगेन्स्टमा काम गर्छ, त्यो सरकारको भविष्य लानु हुँदैन। यो हामीलाई इतिहासले सिकाएको पाठ हो। र आजको जुन स्वतन्त्र विद्यार्थी युनियन छ, आजको जुन विद्यार्थी आन्दोलन छ, त्यो पञ्चायतको समयमा पनि त्यो संगठन गर्ने अधिकार सर्वोच्चबाट ग्यारेन्टी गरेर लिएको नेपाली काँग्रेसका त्यति बेला भारतीय संगठन नेपाली जनता संघले, र त्यसको तहतमा सोभि स्थापना भएको र त्यसको खिलाफमा जुन किसिमको गति सरकारले चालेको छ, त्यो मात्रै विकासको व्यवधानको बाधक भनेर भनेको छ। उनीहरू चाहिँ प्रश्नलाई मार्न चाहन्छन् र हामीले महत्व एउटा कुनै पनि अलोकतान्त्रिक सरकारले तानाशाही वृत्तिको नेतृत्वले द मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड, लोकतन्त्र चलाउनको लागि लोकतान्त्रिक दिमाग चाहिन्छ र त्यो लोकतान्त्रिक दिमाग, प्रजातान्त्रिक दिमाग बन्ने कुराको परिपाक त्यो चाहिँ क्याम्पसहरूमा हुन्छ। त्यो क्याम्पसहरूमा सोभिमा स्वतन्त्र विद्यार्थीको चुनावले त्यसै गरी जुन अभ्यास दिएको हुन्छ स्थानीय त्यो विद्यार्थीको सरकारको, त्यहाँबाट विद्यार्थीहरूले आफूलाई चाहिँ त्यो सिभिक्स एजुकेसनको एउटा महत्वपूर्ण फल हो, त्यो सिभिक्स एजुकेसन त्यो नागरिकको राजनीतिक शिक्षाको महत्वपूर्ण फल हो, त्यो प्रारम्भिक थलोबाट नागरिक शिक्षाको प्रारम्भिक थलोबाट नागरिकहरूलाई वञ्चित गर्ने कुराले त्यसै चाहिँ सही सन्देश दिँदैन।
0: होइन, तर चाहिँ अब विद्यार्थीहरूका काम कारवाहीहरूका बारेमा पनि त निकै ठूला आलोचनाहरू छन्।
1: हजुर हजुर,
0: अब विद्यार्थी संगठनहरूले गरेका क्रियाकलापहरूका विषयमा पनि धेरै आलोचनाहरू छन् होइन। संगठनहरू अब आवश्यक पर्दैनन्, संगठनहरू पनि अराजक भूमिकामा चाहिँ उपस्थित भए भन्ने खालका धेरै विवादहरू पनि त छन् नि शंकरजी।
1: यो विद्यार्थी संगठनको बारेमा मैले तपाईँलाई भनिहाले कि यो जुन नागरिक सिभिक्स एजुकेसनको महत्वपूर्ण थलो विद्यालय र विश्वविद्यालयहरू हुन्, विद्यालय नै विश्वविद्यालय हुन्, हामीलाई जुन किसिमको नागरिक शिक्षा यो हामीलाई हामीले जुन किसिमको नागरिक शिक्षा हामीले हाम्रा आजका युवकहरूलाई प्रदान गर्छौं त्यसबाट वञ्चित गरेपछि नागरिकहरूले नवयुवकहरूले प्रश्न गर्ने अधिकार गुमाउँछन् र त्यसले चाहिँ गैर लोकतान्त्रिक तानाशाही वृत्तिको सरकारलाई बढावा दिन्छ जुन चाहिँ एउटा लोकतान्त्रिक संविधान लोकतान्त्रिक परिपाटीले काम गर्न सक्दैन। त्यसको लागि यो सरकारले विद्यार्थीको संगठन त्यसको लागि विद्यार्थी संगठन र विद्यार्थीहरूले क्याम्पसमा अभ्यास गर्ने जुन राजनीतिक अभ्यास छ एउटा त्यो अभ्यास छ एउटा जुन राजनीतिक शिक्षा पाउने जुन एउटा संस्कार छ लामो समयदेखि त्यसलाई रोकेर सरकारले ठिक गरिरहेको छैन।
0: होइन अब तपाईँले चाहिँ सरकार सुशासनको पक्षमा अगाडि बढ़िरहेको कुरालाई त स्वीकारिरहनु भएको छ होइन अहिले आएर
1: मैले जस्तो यो थिति बसाउने संकल्प भनेर घोषणा पत्र लिएर गएको सरकारले थिति भन्दा बेथितिको चाङमा ज्यादा अगाडि बढेको छ। आज हिजो जुन प्रधानमन्त्रीले हिजो प्रधानमन्त्री मेयर भन्दाखेरि मेयर काठमाडौँको हाम्रो मेयरहरूलाई संवैधानिक हिसाबले राजकीय मन्त्री भनेको केन्द्रको मन्त्री सरहको हैसियत दिएको छ। आज हिज जुन शैलीले एउटा सेल्टरबाट होल्डिङ सेन्टरबाट शरणार्थी सरी सुकुम्बासीलाई होइन भूमिहीनलाई हिजो जसरी गिरफ्तार गरेको छ सरकारले कि सरकारको खिलाफमा बोल्यो भनेर त्यो कुरा हिजो आफू मेयर भन्दाखेरि सेनेर जलाइन्छु भन्ने कुराको आशा अहिले त्यो फिर्ता गरेको छैन। त्यो सरकार अन्तर्गतको प्रशासनले एउटा सुकुम्बासी व्यक्ति जसले आफ्नो परिवारभन्दा बाहेक भएर बसेको छ डेढ दुई महिनादेखि राम्रोसँग खान पाएको छैन सुत्न पाएको छ उसले सरकार विरुद्ध भडास ठोक्दाखेरि उसलाई गिरफ्तार गरिएको छ। यसले के देखाउँछ भन्दाखेरि यो सरकार नागरिकको जुन एउटा चाहिँ एउटा इज्जत एउटा प्रतिष्ठा हो एउटा नैतिकता एउटा जुन स्वाभिमान हो त्यसमा प्रहार गरेको छ। यो सुकुम्बासी समस्यादेखि किसानका समस्यादेखि सबै सुकुरा प्रत्येकमा नागरिकको अपमान गरेको छ र जुन सरकारले आफ्नो नागरिकको सम्मान गर्दैन त्यो सरकार चाहिँ ठिक बाटोमा हिँडेको छ भनेर भन्न सकिँदैन।
0: होइन अब नागरिकको सम्मान त सरकारले गरिरहेछ अब देश विकास गर्छौँ हामी देशलाई चाहिँ एउटा तहमा पुर्याउँछौँ राष्ट्रलाई होइन भ्रष्टाचारहरूलाई चाहिँ कानुनी कडघरमा उभ्याउँछौँ भन्ने जुन संकल्प लिएको छ यो संकल्पको प्रयास पनि ठिक छ होइन।
1: सदाचारको पाठ पढाउने सरकारले त्यसको सरकार प्रमुखले बालेनको नैतिक हिम्मत र ल्याकत छ भने उनले फेसबुकमा राखेका उनीहरूसँग सञ्जालमा विगत 5-6 वर्षमा लेखेका प्रत्येक स्ट्याटसलाई हटाएर मबाट गल्ती भएको थियो भनेर इमान्दारिता नैतिकता र सच्चाईको राजनीति पेश नगरुन्जेल नागरिकहरूले जति सुखै ठूलो प्रतिरोध गरे पनि यो सरकारले उनीहरूलाई दबाउने हैसियत र ल्याकत राख्दैन त्यो कुरा हामीले बिर्सन हुँदैन।
0: होइन अब सरकार चाहिँ त्यसो भए जुन तरिकाले चाहिँ ऊ अगाडि बढेको छ जुन तरिकाले चाहिँ उसले चाहिँ आफ्ना क्रियाकलापहरू आज गरिरहेको छ यसमा जनताहरू त हाई गरिरहेका छन् त जनताले त ताली बजाइरहेका छन् जनता त ठिक छ सरकार बालेन अगाडि बढ भन्दैछन् त शंकरजी।
1: यो अहिले जुन किसिमले सरकार अगाडि बढेको छ यो सरकारका सञ्चालकहरू जुन एउटा मेट्रोपोलिटन माइन्डसेट त्यो मेयरको माइन्डसेटबाट नेसनल माइन्डसेट जुन इन्टरनेसनल माइन्डसेट हुन्छ जुन प्रजातान्त्रिक संरचनाहरूको सम्मान गर्नुपर्ने हो प्रधानमन्त्रीको यो अहिलेको चाहिँ यो शक्तिको स्रोत भनेको संसद हो जनताले पठाएको संसद हो त्यो संसदको अवज्ञा गरेर प्रधानमन्त्री हिँडेका छन् र प्रमुख प्रतिपक्षी दलले व्यङ्ग्य स्वरूप संसदमा प्रधानमन्त्री चाहिँदैन भनेर मजाक गरेको थियो त्यति बेला हामी प्रधानमन्त्री नभए पनि संसद चलन दिन्छौँ भनेर भनेको थियो त्यो कुराको अर्थ अहिलेसम्म सरकारले बुझेको छैन बुझ्नुभएन। त्यही भएर जुन सरकारले त्यो एउटा जुन फन्डामेन्टल प्रतिमानहरू मान्दैन लोकतन्त्रको संसदको मर्यादा गर्दैन नागरिकहरूको आत्मसम्मानको चाहिँ उपर खेलाची गर्छ त्यो सरकार चाहिँ ठिक दिशामा गइरहेको छ भनेर भन्न सकिँदैन।
0: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु शंकर तिवारीजी नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक शंकर तिवारी। आज श्रोता नेपाली बसको समय सकिएको छ खेम बम बिदा हुन्छु नमस्कार।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भन्यो भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी:
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

दिलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मा छ तेरे लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरको म हेर्छ

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: कारवाही सिफारिश झण्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात फेरि शुरू।
2: साउदीले दियो 33 नेपाली कैदीलाई आम माफी। सुस्ता बचाऊ अभियानको माइती घरमा धरना। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहलको माग। नौ दिनदेखि दृष्टिबिनीहरू धरनामा, सरकारले माग सुनवाई नगरेको गुनासो।
1: केन्द्रीय सदस्यको सूचीबाट नाम हटेपछि राष्ट्रपा नेता सोम शर्मा र कृष्णमानले दिए उजुरी। विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैर कानूनी भएको सोभियोको ठहर। तिर्वे भन्छ संरचना उपभोग गर्न दिइएको छैन।
2: भेनेजुएलामा भूकम्पले 58,000 भन्दा बढ़ी भवनहरू क्षतिग्रस्त। अफगानिस्तानमा रहेका खतरनाक बारूदी सुरुङ हटाइने। मध्य पूर्व युद्ध विराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट।
1: र फिफा विश्वकपमा मंगलबार राति र बुधबार बिहान थप 3 खेल हुँदै नर्वे, फ्रान्स र मेक्सिको परीक्षा। हल्याण्डमाथि सबैको नजर। जर्मन गोलकिपर नोएरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। जर्मनीलाई हराएको खुशियालीमा पारागुएमा सार्वजनिक विदा।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Cup 2026 को अवसरमा सीसीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीसीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एन आर्यन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सलिचोङमा पहिरो, 28 घर धुरी विस्थापित सम्बन्धी खबरबाट। संघसभाको सिलिचोङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोबाट सिलिचोङ एक तल्लो र माथिल्लो तेनछोङमा हालसम्म 28 घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोले तेनछोङमा रहेको सामुदायिक स्वास्थ्य इकाई समेत जोखिममा परेको छ। स्वास्थ्यभन्दा तल्लो भाग पहिरोमै बग्न थालेको छ। पहिरोले घर जोखिममा परेपछि मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलक प्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्तु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविशुक राई, अग्रज राई, पूर्णमान राई, गेन्द्र राई, बाबुराम राई, बिन्दुर राईको परिवार विस्थापित भएको छ। यस्तै सिलिसोङ एक तेनछोङका कुन्ती राईको 5 जनाको परिवार, धनपूर्ण राईको 7 जनाको परिवार, मंगलबहादुर राईको 6 जनाको परिवार, शुकप्रसाद राईको 4 जनाको परिवार, मीरा राईको 5 जनाको परिवार, धनमान राईको 3 जनाको परिवार र अरूण संगम राईको परिवार विस्थापित छन्। पहिरोबाट बस्ती माथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको। पहिरो प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको कमाण्डमा 10 जनाको टोली हिजैदेखि घटनास्थलमा खटिएको छ।
3: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
2: गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झण्डै 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्तत फेरि शुरू भएको छ। सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड लागू गरेसँगै पूर्वी नाका काकणभिट्टा हुँदै चियाका गाड़ीहरू भारततर्फ जान थालेका हुन्। झण्डै 2 महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगमा मात्रै करिब 12 लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायले लिएका छन्। नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका 2 वटा ट्रक नेपालको काकड़भिट्टा हुँदै भारतको पानी ट्याङ्की भन्सार पार गरेका छन्। लामो समयको अन्यल चिर्दै व्यवसायले पनि अब चिया नरोकिनेमा विश्वस्त भएका छन् र नयाँ खेप पठाउन थालेका छन्।
3: साउदी अरेबियाले त्यहाँका कारागारमा रहेका 33 जना नेपाली कैदीको सजाय माफ गरिदिएको छ। साउदीले रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली कैदीलाई माफी दिएकोमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति आभार प्रकट गरेको छ। साउदी सरकारले देखाएको सद्भावलाई नेपालले उच्च कदर गर्ने विज्ञप्तिमा उल्लेख छ। रियाद स्थित नेपाली दूतावासको अनुरोधपछि साउदीले 33 जना नेपालीको कैद सजाय माफ गरिदिएको हो। साउदी अरेबियाको कानूनी प्रक्रिया पूरा भएपछि कैदीहरू नेपाल फर्कनेछन् परराष्ट्र मन्त्रालयले भनेको छ।
2: सुस्ता बचाओ अभियानले काठमाण्डको माइतीघर मण्डलामा धरना दिएको छ। भारतीय अतिक्रमण रोक्न ठोसको नैतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोग चलन गरिरहेको जग्गाको लालपोर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धरना दिएको छ। यता परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड़ दिएको समेत बताउनुभयो। विदेश नियोगहरू आर्थिक कूटनीति व्यापार प्रवर्धन लगानी पर्यटन प्रविधि साझेता र बजार पहुँचतर्फ उन्मुख भइरहेका छन्। मन्त्री खनालले भन्नुभयो अन्तत परराष्ट्र नीतिले जनताको कल्याण आकांक्षा र समृद्धिको सेवा गर्नुपर्छ। मन्त्रालयद्वारा आयोजना गरिएको प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृंखलाको पाँचौं संस्करणमा उहाँले विश्वमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै आर्थिक साधन आपूर्ति श्रृंखला तथा महत्वपूर्ण पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ़दो प्रभाव पारिरहेको बताउनु भएको हो।
3: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करूणा, प्रेम, मानवता र शान्तिको उच्चतम व्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्त रूप दिएर विश्व शान्ति, प्रगति र मानव कल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो, उहाँले भन्नुभएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिका सदस्यको सूची सच्याएको छ। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको हो। महाधिवेशनमा उम्मेद्वारबाट नै बढ़ी मत ल्याए पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यको नाम हेरफेर गरेको छ। सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाए र उनीहरूको स्थानमा ध्रुव कुमार थापा मगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सोम शर्माले केन्द्रीय सदस्यको सूचीबाट आफ्नो नाम हटाएको भन्दै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। शर्माले गण्डकी प्रदेशबाट निर्वाचित आफ्नो नाम हटाउने निर्णय विधानको मर्म र निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको जिकिर गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि निकै हर्षित हुनुहुन्थ्यो कृष्णमान श्रेष्ठ। उहाँलाई बधाईको ओइरो लागिरहेको थियो तर अचानक केन्द्रीय सदस्यबाट हटाएको खबर मीडियामा देखेपछि उहाँ स्तब्ध बन्नुभएको छ। आयोगले 12 गतेको मिति राखेर हिजो मात्र निर्णय गरेको श्रेष्ठको दावी छ। यस विषयमा आयोगले आफूलाई आधिकारिक रूपमा केही जानकारी नगराएको र मीडियाबाट थाहा पाएको बताउनु भएको छ। श्रेष्ठले बदनियतपूर्वक आफ्नो नाम हटाएको भन्दै पार्टीको निर्वाचन आयोगमा आज उजुरी दिनुभएको छ। उजुरीको बोधार्थ अनुशासन आयोगका प्रमुखलाई व्हाट्सएपमा पठाएको श्रेष्ठले बताउनुभयो। साथै उहाँले पार्टी सभापति रवि लामिछानेलाई पनि बेग्लै निवेदन दिनुभएको छ। श्रेष्ठका अनुसार उहाँ न्याय माग्न सभापतिको घरमै पुग्नु भएको थियो।
2: सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीनजना अन्तर्राष्ट्रिय विशेषज्ञलाई मनोनयन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गर्नुभएको हो। मनोनित हुने सदस्यमा बेलायतका लर्ड क्यामोस विलियम स्टोर्नर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनर स्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन्। लर्ड क्यामोस यूके नेपाल ट्रस्टका अध्यक्ष हुनुहुन्छ र उहाँले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्याउँदै आउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: टेक्नोलॉजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश गरिएको छ सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएका पौडेल हाल थुनामा छन् उनकी पत्नी दोमाया पौडेलले असार 10 गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो प्राविधिक आदेश भएको छ दीपक भट्टको फाइल पेश गर्नु भन्ने आदेश आए भएकाले अर्को सुनवाई कुर्नुपर्ने भएको छ पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भन्नुभयो आज यस्तो आदेश गरिएको हो
4: सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायण दत्त कणेल 12 वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न अध्यागमन विभागका नाममा आदेश दिएको छ महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलको योग्यतामाथि परेको रिट निवेदनको सुनवाईपछि सर्वोच्च अदालतले कणेलको नेपाल र बेलायत बसाईको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो सर्वोच्च अदालतले सन् 2015 24 सम्पूर्ण विवरण झिकाउनु भने आदेश गरेको हो त्यसका साथै सर्वोच्च अदालतले कणेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिश गर्ने भने 22 सहित 2082 प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ
3: त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ विश्वविद्यालय अनुदान आयोग मार्फत सरकारलाई पत्र पठाउँदै त्रिभुवनले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संगठनहरूलाई आधिकारिक रूपमा कुनै पनि संरचना उपयोग गर्न दिइएको छैन यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाएको पाइएमा तत्काल हटाउन 2083/3/15 पत्रचार गरिएको छ त्रिवीको पत्रमा उल्लेख छ त्रिवीले यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाएको पाइएमा तत्काल हटाउन निर्देशन समेत दिएको थियो सरकारले 60 दिनभित्र विद्यालय विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको छ शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय संगठन हटाउन लागिएको सरकारको भनाई छ राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन स्वब्यूले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैर कानूनी भएको बताउँदै आएको छ
4: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 11 बैठक बुधबार दिउँसो 1 बस्ने भएको छ बैठकमा राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयक सम्बन्धी कार्यसूची रहेका छन् बैठकमा प्रदेश सभा सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छलफलका क्रममा उठ्ने प्रश्नको जवाब लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ
3: कोशी प्रदेश सभाको आज 2:01 बस्ने भनिएको बैठक भने विशेष कारणवश स्थगित गरिएको छ प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको हो सभामुख अम्बर बहादुर विष्टले अर्को बैठक आगामी असार 18 गते 2:01 बस्ने गरी समय निर्धारण गर्नुभएको छ
4: विभिन्न माग राख्दै सड़कपेटी आश्रित दृष्टिविहीन नागरिकले काठमाण्डुको माइतीघरमा निरन्तर धरना दिइरहेका छन् सड़कपेटीलाई कार्यक्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि काठमाण्डु महानगर लगायत विभिन्न निकायले बलपूर्ण धरपकड़ गरेको भन्दै उनीहरूले 9 दिनदेखि काठमाण्डुको माइतीघरमा निरन्तर धरना दिएका हुन् सड़कपेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायको समूहको अगुवाईमा भएको धरनामा सहभागीले सरकारले दृष्टिविहीनको गाँस बाँस र कपासको ग्यारेन्टी नगरेको र उल्टै सड़कमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरेका छन्
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़ाउने योजना बनाएको दावी गर्नुभएको छ आज काठमाण्डुमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो संचार मन्त्री तिमल सिन्हाले सरकारी क्षेत्रले

0: लाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको सुनाउनुभयो।
1: चितवन राष्ट्रिय निकुञ्जमा भोलि असार 17 गतेदेखि जीप सफारी बन्द हुने भएको छ। वर्खा शुरू भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय भएकाले जीप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ। असार 17 गतेदेखि असोजको पहिलो हप्तासम्म जीप सफारी बन्द गर्ने निकुञ्जको तयारी छ। वर्खाको समयमा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सीमा फल बाढ़ी आउने, रूख लड़ेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा पर्यटकलाई असहजता समेत हुने भएकाले जीप सफारी बन्द गर्न लागि निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

पर अटक्का वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै

0: अब विदेश पठाएको पैसा सिधै खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Takie z bonus pan.
1: Wysoko te nogi szkołą, ciężko maca pizze łatwej wolą.
0: Parpur Manoranjan Sahit, Matra Ru 979, Dish Home Co, FIFA World Cup 2026 Season Pass Linus. Rapound Host, 15 Din Dekhi, 3 Mahina Samma Sampurna Channel Herne, Package Bonus. Yedi Ajay Linu Bhayeko Chaina Bhane, Ajay, Najikai Ko Dealer Dai Marfat, Wa Dish Home Co Customer Support, 01421766 Ma Samparka Garnu Host.
1: Vista Chop Chair Na Dish Home, Chair Samma Chabhi Chela Sve Home.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 29 भतेरी स्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा लसुन बेसार र प्याज जस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो।
4: शेयर बजार 6 महिनाकै तल्लो बिन्दुमा झरेको छ। आज लगातार सातौं कारोबार दिन घटेसँगै नेप्से परिसूचक 6 महिना यताकै तल्लो बिन्दुमा झरेको हो। आज नेप्से परिसूचक 24.63 अंकले घटेको छ। यो अंकको कमीपछि 2608 अंकमा कायम भएको छ र यो अंक गत पुष 9 यताकै न्यून हो। पुष 9 गते नेप्से 2585 अंकमा थियो।

0: अब विदेशका खबर एजेन्सी नासाद्वारा प्रकाशित उपग्रह तथ्याङ्कको प्रारम्भिक मूल्यांकन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुईवटा भूकम्पका कारण 58,000 भन्दा बढ़ी भवनलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ। भेनेजुएलामा गत हप्ता 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पमा परि 1,700 जनाको मृत्यु भएको पुष्टि हुनका साथै अहिले पनि हजारौं बेपत्ता छन्। ओर्गेन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जून 25 संकलन गरिएको उपग्रह राडार तथ्याङ्कको आधारमा प्रभावित क्षेत्रमा लगभग 58,870 भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ।
1: अफगानिस्तान राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले प्रमुख खानी निकासी संस्थासँग संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ, जसको उद्देश्य जमीन मुनि रहेका बारूदी सुरुङ र अप्रकाशित गोला बारूदको खतरालाई सम्बोधन गरी खतरा मुक्त गर्नु हो। सम्झौता अन्तर्गत संगठनले पूर्वी प्रान्त नंगरहार, कुनार र नूरिस्तानका विभिन्न जिल्लाहरूमा लगभग 18,00,000 वर्ग मीटर दूषित जमीन खाली तथा खतरा मुक्त हुनेछ। यस पहलमा उल्लेखित प्रान्तहरूमा द्रुत आपतकालीन प्रतिक्रिया टोलीहरूको स्थापना र प्रभावित समुदायका 36,680 जना बासिन्दाहरूलाई खानी जोखिम शिक्षा कार्यक्रमहरू वितरण गर्ने कार्यक्रम पनि समावेश रहेको छ। परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि लगभग 2,15,000 मानिसले यसको परिणामबाट लाभान्वित हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
0: मध्यपूर्व युद्धविरामपछि श्रीलंकाले आज इन्धनको मूल्यमा 6% कटौती गरेको जनाएको छ। श्रीलंकाको पेट्रोलियम कर्पोरेशनले डिजेल 25 रूपियाँ प्रति लिटर घटाएर 382 रूपियाँ र पेट्रोल 20 रूपियाँ घटाएर 414 रूपियाँ कायम गरेको बताएको हो।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 थप 3 खेल नेपाली समय अनुसार आज राति र भोलि बिहान हुँदैछन्। अन्तिम 16 स्थान सुरक्षित गर्ने लक्ष्यसहित युरोप, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिकाका टोलीहरू मैदान उत्रने भएका हुन्। पहिलो खेल आज राति 10:45 आइभरी कोस्ट र नर्वे बीच हुनेछ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउटमा पुगेका दुवै टोली जित निकाल्दै अन्तिम 16 यात्रालाई अघि बढ़ाउने लक्ष्यमा छन्। नर्वेले आफ्नो आक्रमणको नेतृत्व स्टार फरवार्ड एर्लिङ हालनबाट गर्ने अपेक्षा गरिएको छ भने आइभरी कोस्ट पनि आफ्नो शारीरिक खेल र तीव्र काउन्टर आक्रमण मार्फत चुनौती प्रस्तुत गर्ने तयारीमा छ। त्यसपछि भोलि बिहान 2:45 विश्व च्याम्पियन फ्रान्सले स्वीडेनको सामना गर्नेछ। समूह चरणमा उत्कृष्ट लयमा देखिएको फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने स्वीडेन बलियो प्रतिद्वन्दीलाई स्तब्ध पार्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ। फ्रान्सका स्टार खेलाड़ीहरूको प्रदर्शन यस खेलको मुख्य आकर्षण रहने अपेक्षामा गरिएको छ। त्यस्तै भोलि बिहान 7:45 मेक्सिको र इक्वेडर बीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 32 स्थान बनाएका हुन्। बराबरी क्षमताका यी दुई टोली बीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विजेता टोलीहरूले अन्तिम 16 स्थान सुरक्षित गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा यही चरणबाट समाप्त हुनेछ। विश्वकप फुटबलमा 4 पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण अन्तिम 16 प्रवेश गरेपछि पराग्वेमा खुशियाली छाएको छ। यस ऐतिहासिक जीतको उत्सव मनाउन पराग्वेका राष्ट्रपति सान्टियागो पेनाले आज देशभर सार्वजनिक विदा घोषणा गरेका छन्। हिजो राति भएको रोमाञ्चक खेलमा पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गरेको हो।
0: जर्मन गोलकिपर म्यानुअल नोएरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप अन्तर्गत गैरातीको अन्तिम 32 खेलमा पाराग्वेसँग ट्राइबेकरमा जर्मनी पराजित भएपछि नोएर अन्तर्राष्ट्रिय फुटबलबाट विदा भएका हुन्। यता अर्को क्रिकेटको खबर छ। आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा आज अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार अहिले इंग्ल्याण्डको ओभलमा साँझ 7:15 शुरू हुनेछ र अस्ट्रेलिया समूह 1 विजेता र क्यारिबियन टोली समूह 2 उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: संघ सभाको सलीचुङमा पहिरोले 28 घरधुरी विस्थापित पीआर धारी 4 कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कार्यवाही सिफारिश। झन्नै 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात फेरि शुरू।
0: साउदीले दियो 33 नेपाली कैदीलाई आम माफी। सुस्ता बचाउ अभियानको माइती घरमा धरना। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहलको माग। 9 दिनदेखि दृष्टिहीन धरनामा। सरकारले माग सुनवाई नगरेको गुनासो।
1: केन्द्रीय सदस्यको सूचीबाट नाम हटेपछि रासोपा नेता सोम शर्मा र कृष्ण मानले दिए उजुरी। विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैर कानूनी भएको सोधिएको ठहर। त्रिवी भन्छ संरचनाको भोग गर्न दिइएको छैन।
0: भेनेजुएलामा भूकम्पले 58,000 भन्दा बढ़ी भवन क्षतिग्रस्त। अफगानिस्तानमा रहेका खतरनाक बारूदी सुरुङ हटाइने। मध्य पूर्व युद्ध विरामपछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट।
1: र फिफा विश्वकपमा आज राति र भोलि बिहान थप 3 खेल हुँदै नर्वे फ्रान्स र मेक्सिको परीक्षा। हलान्डमाथि सबैको नजर। जर्मन गोलकिपर नोयरले दिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। जर्मनीलाई हराएको खुसियालमा पराजयमा सार्वजनिक विदा।
0: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRM 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएम 99.1, सबैका लागि सूचना.
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएम 99.1 मा यो हो फिल्मी मेलोडी.

0: नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले साँझको ठिक 7 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि
6: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
7: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलिक पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
8: ओहो,
7: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
8: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
7: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
8: पक्कै पनि यो साँच्चै नै भनौँ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
7: एकदम, हामी त्यही सोच्छौं।
8: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
7: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
8: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा पाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
7: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
8: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
7: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
8: एकदम सटिक उदाहरण दिनुभयो।
7: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
8: बिना अर्थ त केही पनि सम्भव छैन।
7: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
8: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
7: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
8: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औँला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
7: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
8: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
7: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
8: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
7: कसरी भत्काउँछ त?
8: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
7: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
8: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
7: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
8: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि यो केवल पैसाको मात्र कुरा होइन,
7: अरू के को कुरा हो त?
8: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमीनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
7: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
8: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
7: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
8: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
7: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
8: कुन पाटोले?
7: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
8: पक्कै पनि।
7: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
8: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसा माथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
7: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
8: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
7: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
8: राम्रो तुलना।
7: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
8: एकदम।
7: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
8: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
7: कसरी ओझेलमा पर्छ भन्नाले?
8: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरूष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
7: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
8: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
7: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरूष सदस्यको आवश्यकता नै पर्दैन।
8: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
7: वित्तीय नियन्त्रणको कडीलाई।
8: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
7: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
8: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
7: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
8: एकदम।
7: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
8: गाह्रो त छँदैछ नि।
7: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
8: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो सफलताका कथाहरूको प्रसारण।
9: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
8: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
9: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
8: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
9: म पनि सक्छु भन्ने भावना
8: हो यो। म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
9: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो बन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
8: भन्नुहोस् न।
9: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
8: स्लोगनहरू बजाइरहन्छन्,
9: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
8: तपाईँको शंका एकदम जायज छ।
9: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
8: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
9: हो नि,
8: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
9: अनि कसरी काम गर्छ त यो जिंगलले?
8: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
9: मौन दर्शक भन्नाले अलिकति प्रस्ताइदिनुहोस् न, कसरी?
8: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
9: अरू के कारण हुन्छ त?
8: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
9: ए, बाटो थाहा नभएर
8: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
9: कुन कुन?
8: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
9: गन्तव्य देखाइदिन्छ।
8: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
9: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोविज्ञानिक कन्डिसनिङ पो रहेछ।
8: एकदमै।
9: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषे बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषे निर्माण हुन्छ।
8: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
9: संस्थागत संरचना
8: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
9: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
8: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
9: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
8: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो सेफ्टी नेट हो।
9: आफ्नै साथीभाइको समूह जस्तो
8: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
9: यसको मतलब आमा समूह भनेको एउटा बफर जोन जस्तै भयो।
8: हो एकदमै, जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
9: कति राम्रो संरचना।
8: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
9: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
8: कस्तो चक्र?
9: हेर्नुहोस् है, शुरूमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
8: हो,
9: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
8: एकदम।
9: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
8: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
9: साँच्चै गजबको मोडल छ यो।
8: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदी बहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
9: साँच्चै नै यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
8: एकदम सत्य कुरा।
9: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
8: के विचार आयो त्यस्तो?
9: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
8: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
9: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
8: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
9: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्क
8: आयो त्यस्तो,
9: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
8: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
9: चौतारीमा वा भान्सा

0: व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
1: कस्तो जोखिम?
0: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रिनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
1: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनु भयो।
0: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ, तब रेडियो दिदी बहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
1: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
0: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
1: पक्कै पनि।
0: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।
2: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: नौनी दाई बन्न त आगो लागे छ निभाउन जाऊ न
2: हो त म त सिनो नफेर सिनो बनाउन सका भन्नु हो
3: हाम्रो बानी हाम्रो धन डरेलो बाटो जोगाउने गरे जति हो बन्न जगेलो लगाउने सानो अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगियो मात्र हामी जोगिन्छौ
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
1: महिलाको बहुमत राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता
2: महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ
1: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल झिकाउने सर्वोच्चको आदेश यस वर्षको मनसून देशैभर फैलियो मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना पहिरो सबैभन्दा बढ़ी चुनौती कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द यात्रा नगर्न प्रशासनको आग्रह र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै
3: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ विवाहको उमेर नपुगी गर्भवती हुने सन्तान जन्माएर अल्पत्र पार्ने वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन् अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ अब खबर सुशीला श्रेष्ठबाट
4: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ महाशाखाका अनुसार असार 6 गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ अहिले कोशीमा पानी परिरहेको छ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो
5: अब रातको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ जस्तो अधिकांश बादल लाग्छ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली प्राप्ति स्थान तथा कर्णालीको हिमालयका पुरै स्थानहरूमा 1-27 वर्षा हिमपात सम्भावना छ यसको पहाड़ी र तराईबाट केही स्थानमा मेघ्रेस मध्यमसम्म वर्षा हुने सम्भावना छ रातिको हकमा त्यस्तै गण्डकी लुम्बिनी र सुटी पश्चिम प्रदेशको पहाड़ी र तराईबाट भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ मधेस तथा बागमती प्रदेशका पहाड़ी द्वारा एक स्थानमा भने भारी वर्षासम्म हुने सम्भावना छ
4: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन् पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन् त्यसपछि चट्याङ अविरल वर्षा हावाहुरी सर्पदंश आगलागी बाढ़ी जनावरको आक्रमणका घटना समेत भएका छन् यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो
6: पानी चाहिँ परिराखेको छ तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटना भन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
4: शंखरसभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याली सीआईएनसँग बताउनुभयो।
7: यो चाहिँ यो शंखरसभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जग्गा जमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ गाह परेको त्यस्तो अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, कल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हेङ्ला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो कल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। दुईटा हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यति क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ भन्ने खबरले हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
4: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाण्डु सड़क खण्डमा आज र भोलि रातीको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातीको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वयटेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ़नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीबी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
8: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
17: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै राष्ट्रपतिको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाई छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
18: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुरुष गरेको पनि होइन, आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
17: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
19: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामी लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
17: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205बाट 82 जना निर्वाचित भएका छन् जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079को निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल।
20: पदाधिकारीमा उहाँहरू 2 जना हो के रे, कमिटीमा 50 पुरानो हो राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ 99 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
17: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
21: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरू चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राष्ट्रपतिले पुर्याउनुभयो, अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौ, त्यस कारण यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
17: 21औं शताब्दीमा पनि महिलामाथि प्रतिशतात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमता प्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
8: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
17: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। राष्ट्रपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
22: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एल्निनो हो र यसपालि चाहिँ जलवायुमा एल्निनोले ठूलो प्रभाव

0: शोधित अन टप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको 1.5 महिनामा राष्ट्र ब्याङ्कले मौद्रिक नीति ल्याउने गरेको छ। ब्याङ्कका डेपुटी गवर्नर किरण पौडेलले मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रिका समाज सेजनले आज काठमाडौँमा आयोजना गरेको आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको बजेटसँग तादेम्यता मिल्ने गरी मौद्रिक नीति ल्याउने बताउनु भएको हो। डेपुटी गवर्नर पौडेलले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउँदै अन्य आर्थिक सूचकहरूलाई वाञ्छनीय सीमाभित्र राख्नु राष्ट्र ब्याङ्कको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
2: ग्रोथ हाई ग्रोथको टार्गेट छ, ट्यान्डममा जानुपर्नेछ, त्यसलाई सपोर्ट पनि गर्नुपर्नेछ र सँगसँगै अरू सीमाहरूलाई पनि वाञ्छनीय सीमामै राख्नुपर्नेछ। अरू इन्डिकेटर्सहरूलाई पनि त्यो भएर सोही बमोजिम राष्ट्र ब्याङ्कले आफ्नो मौद्रिक नीति तर्जुमा गर्ने नै छ। यसका आफ्नै टार्गेट्सहरू छन्, एङ्कर्सहरू छन् र अघि अनल सरले भन्नुभएको छ ट्रान्समिसन मेकानिजम पनि छन्। हामीले ती सबैलाई ध्यानमा राखि नै हाल्छौं।
1: बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उहाँले ती अपेक्षालाई सही दिशामा डोराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो। सही कार्यक्रममा नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरेडाले ब्याङ्कहरूले धेरै पैसा कमाए भनेर नकारात्मक भाष्य सिर्जना गर्नुभन्दा लगानीको सुनिश्चितताको रूपमा हेरिदिन आग्रह गर्नुभयो।
3: ब्याङ्क पनि हामी पनि केही हिसाबले कुनै नाफा नै कमाउने भन्ने हिसाबले चाहिँ खोलिएकै संस्थाहरू हुन्। हालाकि कम्प्लायन्स र गभर्नेन्समा कुनै पनि प्रकारको कम्प्रोमाइज चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूले गर्नु हुँदैन, किनभने त्यहाँ पिपुलको जनताको निश्चित छ। सो त्यो क्यालकुलेसनको चरणमा चाहिँ परिमार्जित नियमहरूले चाहिँ ब्याङ्कको प्रफिटेबिलिटीलाई चाहिँ स्क्युज गराएको छ र केही एउटा रिजनेबल टाइपको रिटर्न त दिँदै गर्दाखेरि चाहिँ इकोनोमीलाई नै सपोर्ट हुने हो। यो कुरा चाहिँ हामीले यसपल्टको मौद्रिक नीतिमा अलिकति क्यालकुलेसनहरूमा चाहिँ अलिक परिमार्जन गरिदिनुपर्छ भन्ने हिसाबले हामीले ल्याएको छौँ।
4: आज 68 संसद दिवस मनाइएको छ। हरेक वर्ष असार 16 गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ। नेपालमा 2016 साल असार 16 गते संसदको पहिलो बैठक बसेको थियो। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अढ़ियालले मुलुकको समृद्धि सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अंगबीच एकता र गतिशीलता आवश्यक रहेको बताउनु भएको छ। उहाँले जनजीविका राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारले निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो।
5: सुशासन कायम गर्ने विषयमा भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनुपर्छ। यहाँहरूले यस्तो कार्यक्रममा मात्रै होइन, हामीले बोलाएर मात्रै होइन, यहाँलाई त्यो अधिकार छ, यहाँलाई त्यो कर्तव्य पनि छ र यहाँहरूको त्यो जिम्मेवारी पनि हो कि हामीहरूलाई यहाँहरूले खोज्नु पनि पर्छ।
4: सोही कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले लोकतन्त्रको सुदृढीकरण केवल निर्वाचनबाट मात्र सम्भव नहुने बताउनु भएको छ। अध्यक्ष दाहालले लोकतन्त्रको वास्तविक शक्ति राज्यका संस्थाहरूको प्रभावकारिता, पारदर्शिता र उत्तरदायित्वमा निहित हुने उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले बदलिदो परिवेश अनुसार संसदीय गतिविधि नियमावलीलाई अनुसन्धानमा आधारित जनमुखी र परिणाममुखी बनाउनु पर्नेमा उहाँको जोड़ थियो, तर अहिले त्यसो हुन नसकेको उहाँको भनाइ छ।
6: हामीले आफैप्रति निर्मम भएर प्रश्न सोध्नुपर्छ कि के संसदबाट समयमै आवश्यक ऐन कानून निर्माण हुन सकेका छन्, के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ, के माननीय सदस्यहरूले उठाएका जनताका समस्याहरू सम्बोधन भएका छन्। यी यस्तै प्रश्नहरूको गम्भीर ढंगले समीक्षा गर्दै त्यसबाट सिकेर अगाडि बढ्नु नै संसदको परिपक्वताको परिचय हो।
4: राष्ट्रिय सभा अध्यक्ष दाहालले प्रधानमन्त्री बालिन्द्र शाहले संसदको फेस नगरेको तर्फ संकेत गर्नुभएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
7: प्रक्रियाहरूका बारेमा चाहिँ कार्यव्यवस्था बैठक हुन्छ, अरू के बैठकहरू हुन्छ, हाम्रा चाहिँ अनौपचारिक कति बैठकहरू हुन्छ, ती बैठकहरूमा हामीले सुल्झाउन सकिन्छ, दलहरू छलफल गरेर टुङ्ग्याउन सकिन्छ। तर जब संसदको बैठकमा बस्छौं, जनताका मुद्दामा छलफल गरौं, किनभने जनताले तिरेको करबाट हामी एक त राज्यको कोष सञ्चालन, अब त्यही कोषबाट हामी चलिराखेका छौँ एउटा पात्र, अर्को कुरा जनताले चाहिँ हाम्रो आवाज त्यहाँ संसदमा बोल्न जानुभएको छ भनेर उहाँहरूले त्यसरी ग्रहण गर्नुभएको हुन्छ। एक मिनट पाएको समय पनि हामी जनताका मुद्दाका बारेमा बहस गर्नमा केन्द्रित गरौं न।
4: यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेनवेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताउनु भएको छ। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्न नहुनेमा जोड़ दिँदै उहाँले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभयो।
8: हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता हाम्रो शासकीय स्वरूपमाथि खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौं, त्यो राम्रो कुरो हुँदैन। त्यसले गर्दाखेरि आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको सातवटा प्रदेशको हामीहरूले परिकल्पना गरेका छौं, तीन तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौं, यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अडिनलाई बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
1: भारतीय सीमावर्ती क्षेत्र नवलप्रासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौँको माइतीगर मण्डलामा आइपुगेका छन्। भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा वितरण हुनुपर्ने तीन सूत्रीय माग राखेर सुस्ता बचाव अभियानले आज धरना शुरू गरेको छ। उनीहरूले विभिन्न प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर धरनामा बसेका छन्। लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलको अतिक्रमण परेको तर आफ्नै देशको सरकारले लालपूर्जा नदिँदा सुरक्षा विहीन बनेको उनीहरूको गुनासो छ। नागरिकता र भूमि अधिकारको माग गर्दै सरकारलाई घचघचाउन काठमाडौँ आइपुगेको पनि उनीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे संसदमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीयहरूबाट आफूहरू थप पिल्न थालेको उनीहरूको गुनासो छ।
4: सरकारले गरी खान नदिएको भन्दै विरोध गरिरहेका दृष्टिविहीनले आज पनि माइतीगर मण्डलामा धरना दिएका छन्। उनीहरू लगातार नौ दिनदेखि माइतीगर मण्डलामा धरनामा बसेका हुन्। सरकारले सड़कपेटी, मठ मन्दिर, चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिएको सड़कपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो। नगर प्रहरीले धरपकड गर्ने, जबरजस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। सरकारले व्यवस्था गरेको भन्दै आक्रोशित बनेका उनीहरूले आफूहरूलाई गरी खाना दिनुपर्ने या वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
1: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले सड़कमै विरोध प्रदर्शन गरे। माइतीगर मण्डलामै उनीहरूले सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। पुरानो, अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पुर्याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरूद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीले हातमा विभिन्न प्लेकार्ड, मागपत्र र विरोध बोकेका थिए। विद्यार्थीले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसम्मत र वैज्ञानिक बनाउनु पर्ने अडान उनीहरूले राखेका छन्।
4: सरकारले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डीबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति दिन वा शोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
1: नेपाल परिवेशमा आज राति केही स्थानमा भारी वर्षाको सम्भावना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: मौसम पूर्वानुमान महाशाखाले आज राति देशका गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। यसै मनसून देशभरि नै फैलिसकेको महाशाखाका मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। हाल मनसून सुदूरपश्चिममा पनि पुगिसकेको र आजदेखि यो प्रणाली अझ बढ़ी सक्रिय भई देशभरि मनसून थप सक्रिय हुने मौसमविद महर्जनले बताउनुभयो।
1: बजेटका विषयमा सत्तारूढ असन्तुष्ट सांसद बीचको विवाद समाधान हुन नसक्दा कोशी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो 1 बजेका लागि तय गरिएको प्रदेशसभाको 9 अधिवेशनको 16 बैठक स्थगित गरी आगामी असार 18 गते बिहिबारका लागि तोकिएको छ। यसअघि असार 11 गते बिहिबारका लागि निर्धारण गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरेर आजसम्म सारिएको थियो, तर बजेटमा देखिएको राजनैतिक असमझदारी कायम रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः 2 दिन पछाडि पुर्याएको प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ।
4: आर्थिक वर्षका लागि कानूनले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसक्ने पुरानै प्रवृत्तिलाई धरान उपमहानगरपालिकाले यस पटक पनि निरन्तरता दियो। तोकिएको समयसीमा नागेको 6 दिन बितिसक्दा पनि बजेट ल्याउन नसकेको हो। बजेट निर्माण र योजना बाँडफाँडको विषयलाई लिएर जनप्रतिनिधिहरूबीच आपसी सहमति जुट्न नसक्दा बजेट प्रभावित भएको हो। यसअघि हर्क साम्पाङ मेयर हुँदा पनि बजेट ढिला पेश भएको थियो। बजेटका विषयमा व्यापक छलफल भइरहेको उपमहानगरले जनाएको छ। आन्तरिक तयारी नपुगेकाले बजेट ल्याउन ढिला भएको उपमहानगरका कार्यवाहक प्रमुख आइन्द्र विक्रम बेगाले बताउनुभयो। अघिल्लो वर्ष पनि बजेट 2-3 महिना ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो। अबको 2-4 दिनभित्रमा बजेट ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ।
14: अघिल्लो वर्ष पनि 1-1.5 महिनाबाट 2-3 महिना हामी यसलाई मिलाउन हाम्रो आन्तरिक भूमक नपुगेर
4: हजुर आन्तरिक भूमक भन्नाले अहिलेसम्म आउँछ होला त
15: अनि यो भित्रमा हामी दुई चार दिनभित्र हामीले अघिल्लो चोटि हामीले निर्णय गरेका मोबाइलहरू हामीले लक गरेका कारणलाई अलिक प्राथमिकता राखेर गइन्छ। नयाँ थपेको एउटा कुरो छन् अब हामीले लन्च गर्ने एक वर्षभित्रमा यही नौ दस कार्यक्रमहरू हामीले तयार गरिरहेको पारिकै जान्छ। अहिले
1: जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ हेटुडा काठमाडौँ सड़क खण्डमा रातको समयमा यात्रा नगर्न नगराउन आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्लाधिकारी वसन्त राजले आज जारी गरेको सूचनामा आज र भोलि बेलुकी पाँच बजेदेखि पर्सि बिहान पाँच बजेसम्म कान्ति लोकपथ हेटुडा काठमाडौँ सड़क खण्ड हुँदै कुनै पनि प्रकारका यात्रा नगर्न नगराउन भन्नुभएको हो। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरेको सूचना अनुसार भोलि र पर्सी देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गिग्रान बहाव, बाढ़ी र नदीमा जलस्तर बढ़ने सम्भावना छ।
4: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागि र त्यसका लागि विज्ञसँग सुझाव संकलन गर्न लागि हो। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले आज आयोजना गरेको विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सरकारवाला को दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गरिने बताउनुभयो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गत वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
1: कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्। हुलाक सेवा विभागले आज काठमाडौँमा

0: दिएको होइन तपाईँहरू सञ्चार गरौँ भनेको यस्तो किसिमको छ। र यो अत्यावश्यक सेवा कुरियर सेवा पनि जस्तै हुलाक जस्तै कुरियर सेवा पनि अत्यावश्यक सेवामा चाहिँ वर्गीकरण गरेर यसलाई चाहिँ चौबिसै घन्टा आवत जावत गर्न दिनुपर्दछ, किनभने हामीले अति संवेदनशील भ्याक्सिनहरू भए अति महत्वपूर्ण सामानहरू चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कुरियर गर्दछौँ, पठाउने ल्याउने गर्छौँ।
1: कुरियर सेवा हाल हुलाक एन अन्तर्गत छ। उहाँले नेपालको निर्यात क्षेत्रमा 60% भन्दा बढ़ी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था नभएको पनि सुनाउनुभयो। अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा भएकाले यस्ता सामग्रीको आवत जावत 24 घण्टा हुने गरी व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनुभयो।
0: हामीलाई त्यहाँ व्यवस्थित भयो एयरपोर्टमा हाम्रो सामान जानेहरू केसमा चाहिँ भन्सारको एम छुट्टै छ, त्यहाँको नागरिक उड्डयनको एम छुट्टै छ, र त्यहाँको लिने जस्तो एउटा कुरियरबाट तपाईँ गयो जानु हुलाक सेवालाई त्यो नपर्ला, तर कुरियरबाट तपाईँ कुनै सामान पठाउनु पर्यो निर्यात गर्नु पर्यो 7 रुपियाँ 33 पैसा चाहिँ तपाईँको प्रति किलो नागरिक उड्डयन प्राधिकरणले त्यो गोदाम प्रयोग गरे बाबत लिन्छ भने चाहिँ यो एक त सिधा जनतासँग सरोकार भएको विषय हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: Some are some full of channel back as bonus found.
1: It's a top
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सर्वोच्च अदालतले महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कलेल नेपालबाट बेलायत आवश्यक गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कणेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उक्त प्रमाणित प्रतिलिपि झिकाउन आज आदेश गरेको हो
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भोलि हुने भएको छ बिहान 11 बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ कार्यक्रम तय भएको रासपाले जनाएको छ राजसपाको पहिलो महाधिवेशन असार 7 गते भएर 12 गतेसम्म चलेको थियो उक्त महाधिवेशनबाट 99 सदस्य निर्वाचित भएका छन् बाँकी 51 जना भने सभापतिद्वारा मनोनयन हुनेछन् राजसपाले आजै केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची समेत सच्याएको छ जितेकाहरू पनि पराजितको सूचीमा परेपछि उजुरी परेको थियो भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले क्लस्टर मिलाउने क्रममा त्रुटि भएको भन्दै निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको हो सूची सच्याएसँगै दुईजनाको नाम हेरफेर भएको छ सच्याएर सार्वजनिक भएको सूचीमा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ उनीहरूको स्थानमा ध्रुव कुमार थापा मगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ
4: काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भएको पुष्टि भएको छ गत हप्ता मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली धादिङको गजुरीबाट ल्याइएका लौका र सल्यानबाट ल्याइएको आलुमा पनि विषादीको मात्रा अत्यधिक भेटिएको थियो

0: आज बिहान भक्तपुरबाट ल्याइएको सागमा अर्गानोफस्फेट नामक विषादीको मात्र 80.0160% भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटेकी नायब प्राविधिक सहायक अस्मिता आचार्यले जानकारी दिनुभयो। वहाँका अनुसार केन्द्रीय कृषि प्रयोगशालाबाट कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारीमा विषादी अवशेष परीक्षण गरिएको थियो। प्रयोगशालाले कार्बामेट अर्गानोफस्फेट समूह कीटनाशक विषादीहरूको परीक्षण गरेको छ, जसको रोकावट प्रतिशत दर 35 भन्दा कम हुँदा उपभोग योग्य तथा 35 देखि 45% भएमा केही दिन राखेर उपभोग गर्न मिल्ने मानिन्छ। तर कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र 45% भन्दा बढ़ी भेटिएको अवस्थामा त्यस्तो तरकारी उपभोगका लागि अयोग्य हुने भएकाले विसर्जन अर्थात नष्ट गर्नुपर्ने मापदण्ड छ।
1: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज एक नगरपालिका सहित 7 गाउँपालिका गरी 8 स्थानीय तहलाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
0: धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकै खेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार विगत 3 वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा 68,000 मेट्रिक टन मकैको उत्पादन घटेको हो।
1: आज पनि शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। नेप्से परिसूचक 24.263 अंकले ओह्रालो लागेर 2600 बिन्दुमा सीमित भएको छ। आज कुल 365 कम्पनीको शेयर 3.25 अर्ब रूपियाँमा खरिद बिक्री भयो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। महिला सहकर्मीमाथि भएको यसै आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीड़ित भएका छन्। लामो समयसम्म ओपीडी सेवाहरू बन्द हुँदा धेरै नागरिकहरू नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएको जनाइएको छ भने अधिकांश महिला बालबालिका तथा वृद्ध वृद्धहरू प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएशन पीएमए क्वेटा जोन र यंग डाक्टर एसोसिएशन वाईडीए को संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन 21 औं दिनमा प्रवेश गरेको छ। आपतकालीन सेवाहरू अपरेशन थिएटर र डायलिसिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलोअपका लागि आएका हजारौं बिरामीहरू चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन्। विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले यस्तै आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण अन्तिम 16 अन्तर्गत आज राति 2 खेल हुँदैछन्। राति 11:15 शुरू हुने आजको पहिलो खेलमा नर्वे र आइबरी कोस्ट तथा राति 3:00 स्वीडेन र साभिकको उपविजेता फ्रान्स भिड्नेछन्। नर्वे र आइवरी फुटबल इतिहासमै पहिलो पटक आमने सामने हुन लागेका हुन्। समूह चरणमा आइवरी कोस्ट समूह ई र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा आइपुगेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि स्टार स्ट्राइकर एर्लिङ हालाण्ड उच्च लयमा छन्। समूह चरणका 3 खेलमा 4 गोल गरिसकेका हालाण्ड गोल्डेन बुटको दौड़मा रहेकाले यो खेलमा आइवरी कोस्टमाथि नर्वे हावी हुन सक्ने अनुमान गरिएको छ। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफको तेस्रो स्थानमा रहँदै नकआउट चरणमा आइपुगेको हो। हेड टू हेड इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक प्रतिस्पर्धा भएको छ, जसमा फ्रान्सले 12 खेल जितेको छ भने 6 खेल स्वीडेनको पक्षमा गएको छ र 5 खेल बराबरीमा टुङ्गिएका छन्। सन् 2020 पछि पहिलो पटक भिड्न लागेका यी दुई टोलीमध्ये फ्रान्स बलियो देखिन्छ। जारी विश्वकपमा उच्च लयमा रहेका फ्रान्सेली कप्तान केलियन एम्बाप्पेले समूह चरणका सबै खेलमा गोल गर्दै कुल 4 गोल गरिसकेका छन्। भोलि बिहान 7:15 शुरू हुने अर्को खेलमा विश्वकप आयोजक मेक्सिको र इक्वेडर भिड्ने तालिका छ। यसपटकको विश्वकप आयोजक मेक्सिको समूह ए को विजेता र इक्वेडर समूह ई को तेस्रो स्थानमा रहँदै नकआउट पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच यो दोस्रो भेट हो। यसअघि सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 पराजित गरेको थियो। समग्रमा भएका 29 भेटमध्ये मेक्सिकोले 17 खेल जित्दा इक्वेडरले मात्र 4 खेल जितेको छ भने 8 खेल बराबरीमा सकिएका छन्। हालसम्म 4 टोलीले अन्तिम 16 स्थान पक्का गरिसकेका छन्। पाराग्वे, क्यानाडा, मोरक्को र ब्राजिल अन्तिम 16 पुगिसकेका छन् भने राउण्ड अफ 32 बाँकी खेलहरूबाट थप 12 टोलीहरूको टुङ्गो लाग्न बाँकी छ। आज बिहान नेदरल्याण्डसलाई हराएर मोरक्को र गैराती जापानलाई हराएर ब्राजिल अन्तिम 16 पुगेको हो। यसै गरी पाराग्वेले 4 पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 हराएको थियो। हालसम्म तय भइसकेको समीकरण अनुसार अन्तिम 16 पहिलो भिडन्तमा क्यानाडा र मोरक्को आमने सामने हुने निश्चित भइसकेको छ।
0: आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनल खेलमा अहिले अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा भइरहेको छ। ओभल स्टेडियममा अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले ताजा अवस्थामा 15.5 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 83 रन बनाएर खेलिरहेको छ। अस्ट्रेलिया समूह 1 विजेता र वेस्ट इण्डिज समूह 2 उपविजेता बन्दै सेमी फाइनल पुगेका हुन्। अस्ट्रेलिया जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजना वेस्ट इण्डिज पनि अस्ट्रेलियालाई हराएर फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ। अर्को सेमी फाइनलमा पर्से इंग्ल्याण्ड र साउथ अफ्रिका बीच खेल हुनेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी। मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर संघ आशावादी।
1: दृष्टिबीनहरू 9 दिनदेखि माइतीगर मण्डलामा धरनामा। नागरिकता र लाल पूर्जा माग्दै काठमाडौँ आइपुगेका सुस्तावासी पनि सड़कमै।
0: आज राति देशका केही स्थानमा भारी वर्षाको सम्भावना। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनका आग्रह।
1: पाकिस्तानमा अस्पताल बन्द गरेर चिकित्सक सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्कामा।
0: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै महिला क्रिकेटमा वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। भुवन विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत माफ गर्नुहोला। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुस्तावासी काठमाडौँमा आधारभूत अधिकारको माग
1: एक नम्बरमा नागरिकता दिनु पर्यो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिश प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: पर्यो, दुई नम्बरमा राजपुर जानु पर्यो, तीन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ तेरो लालपुर छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपुर देखाऊ चाहियो।
0: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
3: बोल्न पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्नु पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि परराष्ट्र मन्त्री यो तीनटा अब विभाग मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
0: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
4: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्तन हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाल्न पर्यो, सरकारले गर्नु पर्यो, त्यो स्थानीय तह प्रदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
5: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 औं संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
6: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र युरोबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
0: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
6: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका दोस्ता भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसदमा हो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षा रहेपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
6: हामी कहाँ हेरी हेरी संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
6: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यस्ता एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ। त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
6: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यस पटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
6: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसे कम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझी दिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँले लाग्छ?
6: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ विस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ। तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन। त्यसरी हामी त्यहाँ सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
2: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
8: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
7: इट्स 9 p.m.

21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: 불러 짜면 밖에서 보면 스파
1: 비싸값에 너디오 계속 맞춰 기대와 세이버
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: के तपाईँ सम्पूर्ण घरायसी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरायसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
1: नमस्कार, धन्यवाद लील प्रसादजी।
0: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँलाई अवसर पाउनु भएन होइन। झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला। त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछिल्लो?
1: सर्वप्रथम त म यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो। मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ।
0: 40 वर्षको हुनुभयो तपाईँ
1: हजुर,
0: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
1: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ।
0: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
1: मेरो उमेर अनुसार मेरो ठिक हो,
0: ठिकै हो,
1: ठिकै हो।
0: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
1: हुटुटी थिएन।
0: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको वाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
1: चुनावको चुनावमा गरेका वाचा बिर्सिने त कुरै भएन। हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तन गर्नका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि म नेभी संघबाट लागेको मान्छे हो।
0: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले, अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
1: अब यो यस्तो छ कुरो के भने हामीले
0: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
1: अनि यस्तो हो लिलप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला,
0: गर्छौं अवश्य पनि हामी हुन्छ।
1: त्यसैले हामीले पहिलो प्राथमिकता
0: सडक
1: मेरो आफ्नो र हाम्रो पार्टीको। हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेण्डा हो हिल्सा सिमीकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
0: अहिले पनि त्यो तपाईँले पटक पटक उठाउनु पर्यो,
1: अहिले त्यो उठाउनु, अहिले त
0: भइसक्यो,
1: समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
0: हुम्लामा पुग्यो,
1: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सिमाना हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन। र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब 1-2 दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनासम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोरिडोरमा हाम्रो 3 प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै। त्यसपछि त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो, दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
0: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
1: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
0: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
1: हामी अब
0: किनभने डाडु बन्ने त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
1: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई, अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
0: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
1: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
0: कार्की नेतृत्वमा
1: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म, सरिसल्लादेखि माथि खारबुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
0: तपाईँले
1: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड, तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड, यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस, एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ, दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै, एउटा बीचबाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
0: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
1: म पहिला गर्थे,
0: अहिले चाहिँ कसले हेरिरहेछ?
1: अहिले मेरो भाइहरूले हेर्नु।
0: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
1: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
0: तपाईँहरूको काम भइरहेछ?
1: हाम्रो त्यही साना कामहरू भइरहेछ
0: हुम्ला जिल्लामै। यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
1: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भसार गर्नु पर्यो कि मागेर हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसरी काम गरेर नखाने। अहिले यो विकृति आएको जेन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
0: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी दोष लगाउने ठाउँ बढी।
1: मैले सांसद भइसकेपछि मैले त त्यो काम छोडेँ नि त। अहिले
0: तपाईँको नाम पो देखिने त, अनि सहभागिता संलग्नता त्यसरी अनुपचार,
1: त्यो त यस्तो हजुर, यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त,
0: काम यो सेयरवाला
1: होइन होइन, मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको लगानी त हुन्छ नि त, कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
0: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
1: म अब मैले अघि पनि भने नि त, म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ, यो जयपति कस्तो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु, यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
0: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
1: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एकै यो के भन्छ पुराना केसहरू उब्जिरहेछन् त,
0: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला,
1: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
0: अनि संसदमा संसद शुरू भएको लामो समय त भएको छैन, कति पटक बोल्नु भयो अहिले प्रतिनिधि सभामा?
1: मैले अहिले अब
0: जम्मा छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
1: मैले प्रायः जस्तो हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन, यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनुपर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रकोपको बारेमा पनि कुरो उठाएको छु।
0: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भएन?
1: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ, अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन। र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्न सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
0: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
1: अत्यन्तै व्यस्त छ। हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजित भइसकेको हो, र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो, र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
0: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि?
1: कि
0: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन?
1: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्का सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
0: तपाईँहरू गइराख्नु भएको छ?
1: म गाइरहेछु।
0: गाइराख्नु भएको छ, केही भइरहेछ कि छैन, अथवा त्यो बोलियो सकियो यस्तै रहेछ?
1: होइन, भइरहेछ, त्यसको अब
0: प्रतिक्रिया चाहिँ सकारात्मक
1: सकारात्मक छ।
0: अझै के भन्न बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
1: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने, विशेष गरी पर्यटकको बारेमा,
0: पर्यटन
1: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
0: अब रानी सैनिक कुरा पनि अब
1: सुन्दर छ, रानी सैनिकको कुरो हो, तपाईँको च्वा खोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको एयरी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ, तपाईँको जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
0: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन?
1: भएको छैन, भर्खर सुरुवात भएको छ। नेपालबाट पनि कैलाश दर्शन भनेको
0: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
1: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य